0: نتنسو مايكل جوليانا الفيد روز ان صاواز ايكون رواد ارزون تشايس منتانچي استوديوت لان كوكنين راشتر خبرو
1: आकाशवाणी पणजी केंद्राच्यो कार्यावळी आता ऐकात आकाशवाणी पणजीच्या यूट्यूब चॅनलाचेर FM रेनबो गोवा लाईक करात सबस्क्राइब करात आणि शेअर करात FM रेनबो गोवा।